0: ड्रोन मां फायर थियल रॉकेट जा टुकड़ा लॻण सबबि अज़ीम सियाल पिण ज़ख़्मी थी पियो। ड्रोन हमलनि सबबि मुगवी साफ़ी जी जान ख़तरे हेठि रही। अज़ीम सियाल चयो त हक़ सच लिखण तां भोतारनि खेसि अगवा करायो। मास्टर माइंड लॻातार धाड़ेलनि सां राब्ते में हो। वक़्तु अचण ते हुननि जा नाला ज़ाहिर कंदसि। धाड़ेलनि धमकियूं ॾिनियूं आहिनि त भोतारनि ऐं संदनि सहूलतकारनि जा नाला खया त खेसि ऐं कुटुंब खे क़तल करे छॾींदासीं। अज़ीम सियाल जी बाज़ियाबी खां पोइ नापरकोट पुलिस चौकी ते पहुचण ताईं SSP शिकारपुर अणॼाण रहियो। बाज़ियाबी बाबति KTN न्यूज ते ख़बरूं नशर थियण बाद शिकारपुर पुलिस जाॻी पई।
1: پولیس کی طرف سے جو آئی جی صاحب کے احکامات ہوم منسٹر صاحب کے احکامات تھے اس کے مطابق یہ جو ایک مشترکہ آپریشن کیا گیا جس کو لیڈ SSP گھوٹکی نے کیا اس کے نتیجے میں آج الحمدللہ یہ جو صحافی ہیں عظیم سیال صاحب وہ شکارپور میں وہ ڈاکو ان کو چھوڑ کر بھاگ گئے ہیں۔ یہ نہایت ہی بہترین کامیابی ہے۔ انشاءاللہ سندھ پولیس لوگوں کی جان مال عزت کی حفاظت کے لیے خون کے آخری قطرے تک لڑتی رہے گی۔ شکریہ۔
0: SSP शिकारपुर कलीम मलिक चयो आहे त पुलिस जी गॾियल ऑपरेशन सबबि अज़ीम सियाल जी बाज़ियाबी अमल में आई। कार्रवाई दौरान धाड़ेल अज़ीम सियाल खे छॾे फरार थी विया। पुलिस जी इहा बहितरीन कामयाबी आहे। सिंध पुलिस रत जे आख़िरी फुड़े ताईं अवाम जी जान ऐं माल लाइ विढ़ंदी रहंदी।